जिनको गुर सुपरसन सबद लग पव जल तारे परच्यो परमान गुर पायो जिन सक्य थ्यो।